सँग जनाउ खानालाई क्याता खुक साधन र चापङ खाना नै नेको हर भने का खलाय बिनि खाना तप साक मानि र चापङ खाना ओइ बलाइन खतम तो कना हिने ग जराव हन है एसएमएस नाइ लाइन है एसएमएस सी होनंग का हेलो बाय अनु र चाप मुंग खाना रे दे र चाप मुंग नि कक थाई नखान मचांग रनाई सिंगर सन्जिता देव बर्मा अनि मुंग विश्व त्रिपुरा कामी उत्तर छोनाइ छोरी बिलुनिया हम्बाई हिंके बलाइ हम्बाई ताखुक न अजराव र चाप मुंग खाना नाइ हिने कहरमा बाकी हिके फाइदे खानालाई नै बिनि खाना तक्सक मानि रे चापुङ बुकु सन्जिता देवरमा नि खरङ बाई नखान मचाङ रे नाइ अरु चापुङ अङ्के खाना दिताकु बिनि खाना तक्सक मानि रे चापुङ